सच्चे लाल नु जोरी कर सकते। कीर्तन दे सोने लाल नु भाई गुरसिख परख दे तुसी परख रहे हो आकर ताई जुड़े बैठे हो, पर मर्दानी है जिथे इस चीज की परख नहीं है उथे नहीं रहना चाहिए। महाराज मसा मसा एक चंगा स्टेशन आया सी ते तुसी उपराम ही हो गए ना मर्दाने इथे नहीं रहना। बाबा फिर तुसी जाना है जाओ, मैं तो नहीं जावांगा खुशरी भाई। मर्दाने बचन मन महाराज फिर मन लवाना चंगा फिर हजूर तुर पे मर्दाना पदार्था दे लालच आके गुरु तू गुरु नु जवाब देके इथे रहन लग गए। हजूर तुरे कहन लगा महाराज अनवाकुर जगह है आप अगे है तुसी ले आंदा है उस दिन रह के जिथे कहोगे मैं आ जावांगा हुण इतनी कृपा तो करो भी दो चार टके तो रोज मिलन खुशरी भाई। हजूर कहने लगे मरवानी चंगा तो सी साढ़े नाल ही चलता है पर तेरी मर्जी है पदार्था के लाल पिछले रहने लगा है जगह चंगी नहीं है अगे तेरी मर्जी। महाराज तुसी चलो मैं आ जावांगा खुशरी भाई। चंगा मरदाने टके तो तेन मिल जाएंगे कीर्तन जो करवा रहा है। हजूर चले गए ये मरदाना शहर च आ गया गुरु के बचन द्वारा चार पांच टके रोज मिल जाते हैं फिर कदे जलेबियां कदे माल पूड़े कदे बदाम कदे घ्यो ही छक लेंदा या खुशरी भाई। थोड़े समय के अंदर ही मरदाना मोटा था खुराक भी चंगी मिल गई। एक दिन अचानक ही प्यारी साध संगत किसी का मकान डिग पिया मकान के हेठां एक आदमी आके मर गया। जिन्हां दा आदमी मरिया सी उन्होंने जाके बादशाह को फरियाद की बादशाह सलामत साडा आदमी मर गया भी किस तरह मरिया है फलां सिर के मकान के हेठां आके मरिया वह मकान डिग पे। बादशाह ने कहा फिर जिसका वह मकान है उन्होंने फांसी चाड़ देवा खुशरी वाले ते इसनू हथकड़ियां लग गई पेश किया। इसने किया भी की गल है मैनू फांसी क्यों चाड़ दो। बादशाह ने कहा इस वास्ते तेरा मकान गिर गया है वो मकान गिर गया इतना आदमी आते मर गया इस वास्ते। इस तरह चाचा से कहन लगा बादशाह सलामत ये मेरा कसूर थोड़ा ये तो कारीगरां दा कसूर है जिन्होंने मकान कमजोर बनाए लेबर तो मैं पूरी दिती है उन्होंने मेहनत तो पूरी दिती है ये मेरा कसूर नहीं। बादशाह ने कहा ठीक इस वास्ते जिन्होंने मकान बनाया ना कारीगर ने उन्होंने फांसी चढ़ इसलिए उन्होंने पकड़ लिया। वह कह लगे बादशाह सलामत साडा कसूर नहीं ये तो मजदूरों का कसूर है जिन्होंने मसाला टाइम नाल नहीं पहुंचाया सीमेंट इटा धारा इस वास्ते मकान कमजोर रह गया डिग पिया बंदा इधर आके मर गया। बादशाह ने कहा चंगा फिर मजदूरों फांसी चढ़ दे। जिसने मजदूरों को पेश किया आकड़ियां लगी हैं ये कह लगे बादशाह सलामत एक साड़ी अरदास कहो भाई कोई फरियाद है तो कर लो। कह लगे साडा कसूर नहीं क्यों भाई मकान डिगी है तुसी मसाला नहीं टाइम नाल पहुंचाया बंदा मर गया। कह लगे साडा कसूर नहीं जिथों असी मसाला चुके सीमेंट वगैरा तगारी च रख के सिर पे आउंदे सां रस्ते विच एक वेसवा मुजरा पे करदी सी गाउण वाली ते असी उत्थे खड़ो जांदे सी इस वास्ते मसाला लेट पहुंचा सी मकान कमजोर रह गया डिग पिया बंदा मर गया साडा कसूर नहीं। बादशाह ने कहा ठीक है भी ये सच्चे है ना फिर वेसवा नूं फांसी चढ़ वापस श्री भाई इसलिए उन्हूं बुलाया आतड़ियां ला लिया बिचारी नूं पेश किया तेरे क्या मेरा की कसूर है सारी विथ्या दसी। इसने अगे कोई जवाब नहीं सी आखो श्री भाई इहदा कोई जवाब नहीं सी पर जिसले फांसी वाला रस्सा इहदे गल पाण लगे इहदी गर्दन सी जरा पतली ते ओह गण सी जरा खुली आखो श्री भाई ओह इहदे गल विच ना आवे। जलादा ने कहा बादशाह सलामत इहदे गल च रस्सा नहीं आउंदा। बादशाह कहण लगा जिहदे गल च आउंदा उहने फांसी चाड़ो आखो श्री भाई। ए हुकम दी तमीर करन वास्ते जिहदे बादशाह दे पुलिस दे बंदे सन ओह तुर पए भी उह जिहा मोटा ताज़ा किधरों लभे। प्यारी साध संगत पुलिस के बंदे जा रहे सन ते अगे मरदाना हलवाई की दुकान से बैठा होया मिठाई पिया खांदा सी जाके पुलिस वाले ने कहा भी तू कौन है। मरदाने ने कहा रब का बंदा फिर रब के बंदी की रोड़े सन पकड़ लिया। कहन लगा मरदाना किधर ले चले हो कीर्तन कराने आखो श्री भाई अगे तो कोई मिलिया नहीं प्रेमी अज तुहानू किधरों प्यार जाग पिया। कहन लगे आ तेनू दस दें
بادشاہ دے سامنے پیش کیتا تیاری سات سنگ تے جس لیے مردانے دے گل چ رسا پایا پھانسی والا وہ فٹ ہو گیا خوش نہیں ہوئے مردانہ رو پیا کہنے لگا مینو کیوں مار دے ہو بادشاہ نے کیا اس واسطے تینو پھانسی چاڑ دیا تیرے گل چ رسا فٹ آ گیا خوش نہیں میرا کوئی قصور نہیں بادشاہ نے کیا انہیں گلوں اتنے کوئی نہیں جان جس لیے مردانہ پھانسی چڑھ لگا اس ویلے تیاری ساتھ نے تو مردانے نے میرا دھن گرو نانک کے پیا دکھ ویلے سانو بھی دکھ ویلے رب چیتے آؤں گا سانو بھی دکھ ویلے رب چیتے آؤں گا جی گھر ٹھیک ٹھاک ہے تو گرودوارے جان کی لوڑ ہی نہیں جی پتر بیمار ہو گیا دوائیاں کرتے ہیں جی ڈاکٹر نے جواب دے دیتا ہے تو گرودوارے آ کے کہنے ہیں بھائی صاحب نے بھائی صاحب کا کرو ارداس کچھ نہیں رات نے اگے کدی نہیں ویکیا گرودوارے کی ٹائم نہیں سی مل اب مل گیا ٹائم جی پہلے ہی آؤں رہتا تو لا علاج کیوں ہوتا پتر تیرا دکھ ملے گا کیوں حضور بانی کہ دکھ تدے جا وستر جائے ہنیرا کیوں ہو جاتا ہے دیوا بجھ جاتا ہے لائٹ آف کر دو ہنیرا ہی ہنیرا جگا دو چان اسی طرح بھائی جی نہ تو دیوا نہیں جگایا تو دکھا دے ہلیرے تو آ ہی جان کے اس ویلے آ کے ارداسیں کرانے شلنگ پیٹا کرنے اگلا پرساد نے دیگا بھی کرانے جو کچھ بھائی صاحب کہہ دو لترے بھی کرنے لگ جاتے تھی حضور کہتے نا دکھ دارو دکھا جراب میں چیتے کر رہے ہیں پر تلسی جی نے بڑا سندر لکھا دکھ میں سمرن سب کہے اس جگت کا یہ وہار بن گیا دکھ میں سمرن سب کرے سکھ میں کرے نہ کوئے سکھ میں سمرن جو کرے دکھ کا کوئے دکھ کیوں آ جائے گا یہ پہلا دیوا جگ رہا ہے ہنیرا کیوں آ جائے گا بابا جی بچن کرتے سن جی دکھان کا کوئی ایسا چمتکار آ بھی گیا ہے تو مالک کی مہر کا صدقہ سولی بھی سکول بن جائے سولی بھی سکول بن جائے تو مردانے نے دکھ ویلے پھر گرو نانک دیو پہ آیا او میرے سدگر سچے پاتشاہ میرے اتنے کرپا کرو مینو چھڑاؤ ادور متی بیٹھے سن نیتر کھولے پالیا جی سچے پاتشاہ مردانہ یاد پیا کر رہا ہے سچے پاتشاہ کتنے ہے ادور مسکراہ پہ کہنے لگے بالیا گل پھانسی کا رسا پیا ہوا خوش نہیں ہوا بھائی بالیا نے کیا مارا مرن دو مردانے خوش نہیں ہوا کدے کہنا روٹی چاہیے کدے کہنا پانی چاہیے ایسے دکھی دینا رہتا پر دیالو گرو جی مٹھ بولنا جی ہر سجن سامی مورا ہاں سنبھل تھکی جی وہ کدے نہ بولے کوڑا کوڑا بول نہ جانے پورن بھگوان نے اوگن کو یہ پورے گرو کی وڈیائی ہے حضور کہن لگے والے آ مر جانے نو مردانہ بنایا ہے چلو جی رکھیا کر حضور آئے مردانے کی گل سے جس نے پھانسی کا رستہ کدیا بادشاہ نے کیتے درشن یہ کون آ گئے ہیں درشن کر دیا بادشاہ جڑا سی یہ من موہ ہو گیا تھی کون ہو مردانے نے کیا کون کی پوچھتا ہے آپ نرنکار گرو نانک ہے جوں جو گرو نانک کا نام لیا بادشاہ کے من شانتی آ گئی حضور کہنے لگے ترچھی نگاہ نال تکیا ہو راجن ہو بادشاہ بے دوسیاں نو مارنا پاپ ہے آخر یہ بدلا دینا پڑے سچ کا نیا کر تپ کر کے تینو راج ملیا ہے راج کرے کے پاپ کرتا ہے یاد رکھ انکائے راتڑیا واٹ دہیلی رام پاپ کما دیا تیرا کوئی نہ گرو کا اپدیش سن کے بادشاہ چرنا پہ بہ پیا حضور نے سیدھے رستے پایا بادشاہ سکھ بن گیا حضور کہنے لگے سوا سوا جپیا کر سی وار بانی پڑیا کر سچ کا نیا کریا کر بادشاہ سکھ ہو گیا سارا راج سکھ ہو گیا خوشی ادو ترن لگے لے مردانے اسی تے چل دے ہوں تو ایتھے رو مارا میں تواڈے نالوں وی اگیا کوئی طریقہ کیا مردانے بس مارا پتہ لگ نال تر کے اج پھر مردانہ کول گیا کوئی طریقہ انسان کلن ہارا پیارے یاد رکھو او انسان ہی نہیں ہے جڑا پلدا نہیں پر پلدا تو ضرور ہے پر سیاڑا او ہے جڑا پل من لے اکھو سری سیاڑا او ہے جڑا پل من لے یہ پل من کے گرو کے چرنا سے ڈہ پوے پھر گرو نہیں بخشے گا ضرور بخشے گا نانے غریب تہ پیا دوارے ہر میل لیا یہ بڑیا نہیں بچہ کتنی غلطیاں کیوں نہ کر لے پر یہ باپو کے چرنا سے ڈہ پوے باپو میرے پچھلی پلا معاف اکیلے میں غلطی نہیں کرا گا کوئی ہے ایسا باپو جا معاف نہ کر دینا ضرور
ਕਰ ਦਿੰਦਾ। ਪਰ ਬੱਚੇ ਨੂੰ ਵੀ ਚਾਹੀਦਾ ਹੈ ਅੱਗੇ ਵਾਸਤੇ ਗਲਤੀਆਂ ਨੂੰ ਕਰਕੇ।

मेरे कलगीधर सचे पातशाह दे दरबार विच रब्बी बाणी दा कीर्तन हो रहा है। संगतां बेंत जुड़ियां हैं, बाहरों आईया संगतां हजूर दे चरना ते सीस चुका के मालिक दे दरों दाता प्राप्त करके अपने आप नू वडभागी बना रहे हैं। पर एक निक्का जिहा बच्चा जिस दे मन विच उत्साह है कि हे माना पहली वेरी पूरे गुरु दे दर्शन कीते हन, ए जिहड़ा शीश है गुरु दे चरणा ते जाके रखना है। आखो श्री वाह, सारे आखो वाहेगुरु। कलगीधर सचे पातशाह दे प्रकाश उत्सव दे प्यारे हो, कोई भी रसना उस अकाल पुरख दे नाम तो वांझी ना रह जाए। जो भी माई भाई इत्थे आया है, आओ भागां वालियो अपनी रसना पवित्र करो, ए सेवक दे कन सफले करो, प्यार नाल सारे गज के आखो सतनाम। अजे सारे ने वाहिगुरु नहीं किया तो मेरा चित करता है आज खास बख्शिश वाला समय है। आज दे समय, आज दी रात भागा वाली रात है, जो रब्बी नूर प्रगटिया सी इस मात लोक विच। तो आओ प्यारी सास संगत उस नूर दे दर्शन करदे होए उस दे नाम नाल जुड़ो। की पता अज दा जपया आ वाहेगुरु सानू सदा वास्ते चेते आ जाए, साडी मानू यात्रा सफल हो जाए। बंदी बंदे बंदगी अख्तियार साहेब रोज धरे के प्यार, मिल जाए ए दात। आओ दाता वंडन वाला दाता आ रहा है भाई, पर पहले तैयारी कर दे करी सारे गज की आखो सतना। उस रसना तो मैं सदके जावा जिसने साई का नाम जपया है, ओ मुखड़ा भी धन है जिदे विचों निकले है सतनाम। निके जे बच्चे दे मन विच फुरन है, जिस वेले सारी संगत ने हजूर दे के मथा टेकिया बैठ गई तो ये छोटा जिहा बच्चा संगत विचों लंघदा लंघदा लंघदा हजूर दे कोल पहुंचिया ते इसने अपना सिर गुरु दे चरणा ते रख लिया। दशमेश पिता मेरे कलगियां वाले पातशाह, चिट्टियां बाजां वाले चोजी पातशाह, सारिया दे साझे सतगुरु जी ने नेत्र खोले, तकिया निक्का जिहा बच्चा है ते चरणा ते शीश रख के किसे प्यार च मथा टेक रहे। हजूर ने बड़े प्यार नाल काका ओ बरखुरदार सिर चुक भाई उत्ते कर मथा, पर अज मथा चुकण वास्ते चित नहीं करदा इसदा, पर हुकुम पाके सिर चुके आ। निके निके हाथ जोड़ ले फिर प्यार नाल पिया करदा है दर्शन, जिवें चकोर चंद्रमा नूं वेख वेख के खुश होंदा। हजूर कहन लगे काका कित्थों आए? महाराज तुहाडी बख्शिश द्वारा मैं पिशावर तू आया। वाह वाह, तन पजंगिया तू तन है, किथे पिशावर ते किथे आनंदपुर साहब, किवें मंदला चाक के तू पहुंचिया है।
تیرے پیار تو قربان جائیے. حضور بڑے پرسن ہوئے. پشاور دی سنگت جڑی آئی ہے اودے نال آئے ہاں غریب. اچھا پھر تیرا نام کی ہے؟ تو اس لیے توتلی زبان نال کیا مہاراج مینو لوکی جوگا کہندے ہیں. آخو سری واہگرو. تو کلگیدار سچے پاتشاہ جی نے ایویل تکی ہے جوگا. ہاں سچے پاتشاہ. پھر بھائی کیدے جوگا ہے تو؟ حضور نے پیار نال پوچھیا اپنے جوگا ماتا پتا جوگا رشتے دار جوگا آنڈیاں گوانڈیاں جوگا کٹم قبیلے جوگا دیش پروار جوگا تو کیدے جوگا ہے؟ تو پیاری ساتھ سنگت گرو کے سکھ دا من نیواں تے مت اچی مت پت کا رکھا آپ شری وا نکے جے جوگے نے کیا داتا جی میں تا تیرے جوگا تیرے جوگا. جس ویلے اس نے اے بچن کیتا تو میرے کلگیاں والے سچے پادشاہ نے اے دی بان پھڑ لیا خوشی ہوئی. تنو گرو کا سکھ ہے جے دی بان کلگیاں والا پھڑ لے پھر چھڑے گا نہیں. باہیں جنہ دی پکڑیے سر دیجے باہیں نہ چھوڑ. تو کس دے جوگا داتا جی؟ میں تیرے جوگا. حضور کہن لگے جے تو میرے جوگا تو میں بھی تیرے جوگا. خوشری بھائی کرو گل تو اتنی ہے پر اسی گرو جوگے نہیں بن دے کما کارا جوگے بن دے ہاں دنیا دے چویلیاں جوگے بن دے ہاں رشتے دارا جوگے پتر تیاں جوگے بن دے ہاں. بھائی پاگا والا او گرمکھ ہے جو گرو جوگا بن گیا ہے. گرو جوگا آج کل تا ساڑی اوستہ ہے سب کچھ اپنا ایک رام پر آیا گرو دربار مت ٹیکیے چاہے نہ ٹیکیے پر دفتر پہلا جانا ہے کیوں کدھر صاحب ناراض نہ ہو جائے پہلا چلے جاندے ہیں. بھائی گرداس جی نے لکھے ہے نا کہ سدگر صاحب چھڑ کے بھائی صاحب بھائی گرداس جی سدگر صاحب چھڑ کے پھر مرمک ہوئے بندے دا بندہ. بندے دا بندہ تو بڑھنا ہے پر امرت ویلے آ کے گردربار چ حاضری نہیں بھرتا پھر حکمی بندہ ہوئے کہ نت اٹھ جائے سلام کرتا گرو کے متھا نہیں ٹیکتا افسران کے اداوز کرتا ہے پھر پوری ڈیوٹی دینا جی گردوارے پنج منٹ زیادہ ہو جان بس چلو جی چلیے ہوں اتنے کی بہنا اول تو آنا ہی لیٹ ہے جی کیرتن 7 بجے شروع ہونا ہے تو آنا ہی 8 بجے سینما جانا ہوئے شو 7 بجے شروع ہوتا ہے پہلے ہی جا کے 6:30 بجے باری کھلو جانے تیار کہتا ہوئے جی پہلے ہی آ کے نہ جڑیا گرو کا سکھ اس اچھا وچ کہ میرا دھن گرو نانک میرے تے امیو درشٹ کرے ربی باڑی دا امرت میرے کنا وچ پوے میری مانو یاترا سفلی ہو جائے. جھوٹے سینما تو پج پج کے ویکھ دے پر بابا جی بچن کرتے سن بھائی اے سچا سینما.